0: सामान्यतः आमाको दुधमा देख्छौ। स्वस्थ बच्चा सुधारण अभिषेक स्तनपान गराउ स्वास्थ्य श्रेष्ठ एरोपेटमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 20/30/64 युएस 312 आइएमआरएस 57/86 उन्नाचाको धानको बिउमा राधा 4 सावित्री सजु 52 शर्मा मन्सुरी राम धान 606 505 301 यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एरोपेटमा आइसकेको छ। साथै रासायनिक मलमा युरिया डिएपी पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन मिसादी पशुपक्षीको औषधि उपचार मूल्यमा गरिन्छ। स्थान श्रेष्ठ एग्रोभेट बाँसरी किसान चोकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा।
1: तपाईँले महिला हजुरहरूले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पुरस्कार प्रास जस्तै उच्च तापमानको कारण दुध उत्पादन घटे आमदानी र दुधले घटाउन सक्छ नि।
2: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै पाँच सहकारीमा घरिको इन्सुरेन्समा आधुनिक पद्धतिमा आधारित भई बिना कुनै झन्झट निर्माण गर्न बिना कुनै कागजलाई जामी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ। बिमा छैन भने जोखिम छ, बिमा छ भने

Thank you.

नगरपालिका को सार्वजनिक सुनवाई होने संबंधी

que ir, cara. No. No iba.

ಸಂಗೀತ ದೇವರ ವೃತ್ತಿಕರ ಫಲ ಹಾಗೆ

Thank you.

Thank you.

Thank you.

शरीर के बनने वाली सही बात है। जब नहीं करना है

Gracias.

Thank you.

Thank you.

नमस्कार बिहान सात बजेको समाचारमा तपाईँलाई स्वागत छ मोहन कुमार सुनवाई आज 11 बजे हुँदै नगरपालिकालाई सभा

इस्लाम इस पैकेट आदित्या सिलेंडर 3 टन तथा 1 मोटा ऑटोरिक्शा प्रयोगन बरामद करेगा। सभी सामान आवश्यक कार्रवाई का लागि अजबपुर सरकारी वरीय प्रत्यामुख सहायक जनाएक सरकारमा चर्को घाम सँगै गर्मी भएपछि पूर्णिया नगर पालिकाले बिहान 6 बजेबाट विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ। पालिकाको शिक्षा शाखाले बिहान 6 देखि दिउँसो 11 बजेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो। अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै जेठ 11 गतेदेखि नगरपालिकाका सबै विद्यालयमा बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख सतीश यादवले बताउनु भएको छ। अत्याधिक गर्मीसँगै चलेको लूले जनजीवन प्रभावित भएकोले बिहान 4 कक्षा सञ्चालन गर्न लागि उहाँले जानकारी दिनुभएको छ। मौसममा सुधार भएपछि कक्षा सञ्चालनको समय हेरफेर गरिने बताउनु भएको छ। अहिले पुरिया क्षेत्रमा बिहान 10 बजेदेखि 7 बजेसम्म कक्षा सञ्चालन भइरहेको छ। पछिल्लो साता चर्को घामले मानिसहरू आवश्यक बाहेक घर बाहिर निस्कन सहेका छन्। दिउँसोको तापक्रम औसत 39 डिग्री पुगिने गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनी र सुदूरपश्चिम तराईका

सब जल तथा मौसम विज्ञान विभाग को जेठ पांच गते साल सप्ताह करीब बुलेटिन अनुसार जेठ छह गति देखि तापक्रम तीव्र रूप में बढ़ी रहेको छ भने आगामी तीन दिन लुम्बिनी र सुदूरपश्चिम का तराई क्षेत्र में अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वर्षो भन्दा माथि पुग्न सक्ने जनाएको छ। दान पाके पर्दिया टोटी कैलाली र कञ्चनपुर का बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ भने कपिल वस्तु रूपन्देही अर्घाची पाल्पा प्युठान डोल्पा सल्यान सुर्खेत अछाम बैरनपुरा र बैतडी जिल्लामा अवधि ग्रहण भनिएको छ। प्राधिकरणले अत्याधिक गर्मीका कारण थकान टाउको दुख्ने चक्कर आउने बेहोसुने लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भन्दै दिउँसोको समयमा घर बाहिर घरभित्र बस्दा प्रशस्त पानी पिउन हल्का सुतेको कपडा लगाउन र आवश्यक परेको बेला मात्र बाहिर निस्कन सुझाव दिएको छ। आज हामी तपाईँको प्रश्न र सरकार पक्षको जवाब लिएर आएका छौ। आज हामी पर्यटन गाउँपालिका

स्थानीय निकाय द्वारा करेले सेवा प्रवाह विकास निर्माणका काम शिक्षा स्वास्थ्य खाने पानी सरसफाई विद्युत लगायतका विषयमा कुनै समस्या वा जिज्ञासा छ भने तपाईँ हामीलाई फोन गर्ने दया वा रेडियो प्रभाव एफएमको कार्यद्वारा तपाईँको जिज्ञासा फेरि गराउन सक्नुहुन्छ जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0784404 वा मोबाइल नम्बर 98560003 मा फोन गरेर आफ्नो समस्या वा जिज्ञासा टिपाउन सक्नुहुनेछ। तपाईँले राखेको प्रश्न जिज्ञासालाई रेकर्ड गरेर सम्बन्धित निकायसित जवाब लिएर प्रसारण गर्नेछौ। लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। मुख्यमन्त्री श्री नारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2082-83 वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी बताउनु भएको छ। सरकारले आगामी जेठ 18 गते नीति कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ। बैठकले नीति नेता पोखरेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकारीमा इन्जिनियर सखी राज पोखरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। पोखरेलले सचिव पनि प्राधिकरण प्रमुख नै हुनुभएको थियो तर नियुक्ति अवधि सकिएपछि सरकारले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले आह्वान गरेको खुला प्रतिस्पर्धामा 7 जनाले निवेदन दिनु भएको थियो। सरकारले 5 जनालाई सर्ट लिस्टमा छनौट गरेको थियो। तीनै 5 जना प्रतिस्पर्धी मध्येबाट सिफारिस समितिले योग्यता क्रम अनुसार 3 जनाको नाम सिफारिस गरेको तीन मध्ये पहिलो वरियतामा रहेका पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पन्थीले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले इचिन्तार स्थित नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली तथा सञ्चालन विभागका भार प्रेषण केन्द्रको निरीक्षण गर्नुभएको छ। मन्त्री श्रेष्ठले हिजो साँझ चार स्थित नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली तथा सञ्चालन विभाग भारत सम्प्रेषण केन्द्रको परीक्षण गर्नुभएको। परीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत प्रणालीको सञ्चालन ग्रिडको विद्युत आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तर्देशी विद्युत खरिद बिक्रीको वातावरण प्रश्नबारे जानकारी लिनुभएको थियो। निरीक्षणका क्रममा भार प्रेषण केन्द्रका प्रमुख चन्दन कोषले नेपालको विद्युत माग र आपूर्तिको सन्तुलन प्रणालीमा आउने प्राथमिक चुनौती र भारसँग फैलिएको विद्युत आयात निर्यातको प्राथमिक पक्षबारे मन्त्री श्रेष्ठलाई अवगत गराउनु भएको थियो। निरीक्षणपछि मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षा र प्रत्यक्ष विद्युत आपूर्तिका लागि प्रणालीको सुदृढीकरण अनि पारिरहेको बताउनुभयो। उहाँले आन्तरिक खपत बढाउँदै बढी भएको विद्युत निर्यात गरी आर्थिक लाभ दिन र युद्धको समयमा हुने विद्युत मागलाई कुशलतापूर्वक व्यवस्थापन गर्न निर्देशन दिनुभयो। विद्युत प्रणालीलाई थप राजनीति र प्रविधि मैत्री बनाउँदै सम्भावित प्राविधिक जोखिम न्यूनीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने मन्त्री श्रेष्ठले बताउनु भएको छ। उक्त निरीक्षणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको सहभागिता रहेको थियो।

0: ఉత్తమ అభిమానులు ఈ ప్రధాన కోట్ల భాషలను
1: సిద్ధార్థమైన

0: Bueno, pues fue el día.
1: Thank you.

0: 红屏幕。
1: 你把车开，你点红灯。
0: Thank you.

0: खाने शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मदद पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको

Δεν ξέρω τι να κάνω. Άρα δεν θα τα.

Thank you.

चाहिँ प्रेसरको मुखमा पारेर यहाँ झुक्किएर राखिने यो सम्बन्ध जबरजस्ती कारण हो। कसैले 18 वर्षभन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यो सम्बन्ध राख्यो भने यो जबरजस्ती कारणले हुन्छ।

0: बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र आवश्यक तनाव लियौं।
0: असल साथीहरूसँग मात्रै सम्मत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचाप औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं। अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।

0084-0092-192 or 0084-0023-7. That's 34 years. So, I get 4 to 8.

साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तर आफै खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य लोजौं रेडियो गुरुमा एफएमको सहकारीमा स्वास्थ्य कार्य

Thank you.

Thank you.

Thank you.

0: रेडियो गुरुबाबा एफएम 89 बुन्दा 7 मेगाहर्ज।
1: बासगरी नगरपालिकाको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
2: बासगरी नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनवाई यही मिति 2083 साल जेठ 10 गते हुने भएकाले सम्पूर्ण बासगरी नगरवासी, दाजुभाइ, दिदी बहिनी, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, समाजसेवीज्यूहरूलाई आमन्त्रण गर्दछौं।
1: स्थान बासगरी नगरपालिका 1 चेपाङ, समय 2083 साल जेठ 10 गते बिहान 11 बजे। आयोजक बासगरी नगर कार्यपालिकाको कार्यालय बासगरी।
0: श्रेष्ठ एग्रोभेटमा मेरमेर धानक बिया हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312 ओ आईएमआरएस 57-86, ओसलेका उन्नत जातका धानमा राधा 4, सावित्री, सजु 52, साना मनसुली, राम धान 606, 505, 301, यामिनी जसिन मसिनो मोटा धानक बिया आप श्रेष्ठ एग्रोभेटमा आशा करवा।
3: ओसिके रासायनिक मलमा यूरिया, डीएपी, पोटास ओ मेरमेरी किनताउन के बिया विषादी पशु पंछी के औषधि उपचार कर्जित।
0: स्थान बासगरी किसान चोक से दक्षिण सामुदायिक पुस्तकालय पूर्व साइड में।
2: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य स्तनपान शुरू गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ। स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
4: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
5: आज तीन जान का किस्ता बा जानन हुई का हूँ ना
6: मैं तो नीलन लहू अखित किस्ता तीर्ल से तो सावा घट पड़ना हो। 3 लाख ऋण लेना हूँ, 3 लाख से ढेर तीर सकू। अब मन तीर पड़ना पड़ी बात कथा
7: हो अपना 3 लाख रुपया ऋण ले रहा थी, 3 लाख रुपया फिरता कई सेक लगाती ऋण ले बेर कई प्रतिशत ब्याज तीर परत करना था अपना होना था जो बा वह वर्ष अपना सामा और ब्याज कई खर 3 लाख रुपया से ढेर तीर पड़ना पड़ी
5: कबूल करना शर्त को पालना नहीं कई खर नियत बस कर्जा निकलना व बहकाऊ में लाख सावा ब्याज मिला हुई कई खर कर्जा भुगतानी में मेरमिरी बहानाबाजी करना नाराबाजी करना वा दोनों फे अवांछनीय गतिविधि करना गैर कानूनी व वित्तीय अनुशासन विरुद्ध का निंदनीय कार्य हो।
8: युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड हो। रेडियो गुरुबाबा एफएम का सहकार्यमा जनहितमा जारी सन्देश।
9: नमस्कार, मेरो नाम रजनल चौधरी, बासगरी नगरपालिका वडा नम्बर 4 बटफाटाल बर्दिया। म परगटी जडीबुटी उद्योग भनेर दर्ता गराएको छु। यसबाट थुप्रै किसिमका औषधि उपचार गर्ने गर्छु। हाम्रो यो प्रगति जडीबुटी उद्योगबाट हामीहरूले ग्यास्ट्रिक, अल्सर, क्यान्सर, बवासिर, सुगर, मिर्गी, जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौ। हात खुट्टा झम्कने, बाँझोपन, विषाक्त चिजले टोकेका सबैको औषधि उपचार गर्ने गर्छौ। र हामी औषधि उपचार गर्दै गर्दा एकदमै गरिब छु भनेर भन्न निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले 5 पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौ। जस्तै मासु पलाएको आँखामा मलबारमा पाठेघर अन्न थैली मुटुमाथि पाठेघर फोक्सोपित्त थैली आम्रा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौ। मेरो फोन नम्बर 98585188 98486128 98201941 हो। मलाई एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला हस्। धन्यवाद।

Hay que no voy, no. Hay que no voy, no. Hay que no voy, no.

Thank you.

Tanik, stand with us. Tell me if you can back it up, Mero Bandari.

Thank you.

0: सक्नुहोस् न त खेतबाट फर्किँदा हामी सक्नु हुन्छ।
1: ए के बिर्सी भनेको त छातेको बिर्से छु छाता। बरु यो पानीको बोतलमा मैले जीवन जलको मिसाउन भनेको छु।
0: तपाईँले बिर्सिनु हुन्छ भनेर मैले पानीमा जीवन जल मिलाइसकेको छु बुवा। मैले पानी त सक्दै दिनु नि पसिना धेरै आउने भएको यो सुक्खा हुन्छ।
1: हुन्छ हुन्छ छोरी, अब बिहानै काम दिउँसो आएर गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बस्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफुल खाऊ, साथै घर वा विद्यालयको खाना चिस्याउने उपायहरू अपनाऊ।
2: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
3: तपाईँलाई थाहा छ अब आउने महिना हजुरहरूले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। पोहोर साल प्रार जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटी आमदानी र मूल्य घटाउन सक्छ नि।
4: त्यसैले हजुरको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सेटको सहकारीमा सजिलो इन्सुरेन्समा आधुनिक प्रविधिमा आधारित भए बिना कुनै झन्झट बिमा गर्न र बिना कुनै कागज उठाई दाबी प्रदान गर्ने व्यवस्था ल्याएका छौँ।
3: विपत्ति बाजा बजाएर आउँदैन,
4: बिमा छैन भने जोखिम छ, बिमा छ भने भरोसा छ, सुरक्षा आजदेखि भरोसा सबैको इन्सुरेन्ससँग।

नमस्कार, मेरा नाम रघुनाथ चौधरी, बांसगिरी नगर पालिका वडा नंबर 4 उपरफाटा उपर जिला। मवर्ती जड़ी बुटी उद्योग भर दर्ता थुप्रै किसिम का अवसर गर्ने गर्छु। हाम्रो यो पर्वती जड़ी बुटी उद्योगबाट हामीहरूले ग्यास किरी पाउँछ, क्यान्सर, बतासेर सुरु गर्दै जन्डिस, पित्त थैली लगायत सबै ठाउँका पत्थरहरूको औषधि उपचार गर्ने गर्छौ। हात खुट्टा छाउने बाँझोपन विषाक्त चिजले रोकेका सबैको औषधि उपचार गर्ने गर्छौ। र हामी औषधि उपचार गर्दै गर्दाखेरि एकदमै गरिब छौँ भनेर हामीहरू वडामा गएर या नगरमा गएर निवेदन दिएर त्यहीबाट सिफारिस लिएर आएकालाई मैले पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँमा त त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु। र म घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि उपचार गर्ने गर्छौँ। जस्तो मासु चलाएको आँखामा मङ्गलमा पाठेघर अन्डरथैली मोटरमाली कलेज पोक्सो पित्त थैलीहरूमा भुँडीहरूमा मासु पलाएको सबै दिने गर्छौ। मेरो फोन नम्बर 98-4-86-128, 98-4-86-128, 98-20-21-41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्।

Thank you.

0: तपाईँलाई थाहा छ अगाउने महिना हजुरहरूले पालन गर्ने गाई कृषिमा धेरै कर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा वर्षा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी र मूल्य घटाउन सक्छ नि।
1: त्यसैले हजुरको यही जोखिमलाई समर्थन गर्दै सहकार

ரத்த அல்பத்தாவசியம் பார்த்தாக்கலாம் பாத்

28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28, 28,

તૈયાર થયું. હવે આ કલર અનુસાર ગમે તે બની થાય. દીદી હા કે

ఇంకొక

0: का आवश्यकतामा कसैले अस्पताल बासकरीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चिकित्सा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रतिदिन नसाका निम्न सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भइमुख पारिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थारीको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्द्र थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ।
2: असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ।
1: कौशल्य अस्पताल प्रणाली सात

0: बिहेभियर होइन, अनि अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् है, यसरी काली कालीमा पिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवै नै झुक्नुहुन्छ। तत्काल पिसादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। पिसादीले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाँदा रोग लाग्न सक्छ। उनी रासायनिक पिसादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा जान्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस बनाउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: सुन्नुहोस्
1: है, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसमा धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

ਚਲੂ ਪਾਉਂਦਾ ਨਹੀਂ ਬੋਲੀ ਮੂੰਹ।

ಕಂಠವೂ ರಜಕೆಲವು ಕರಿಯ ಹರಪ್ಪ ನೀ ಪಕ್ಕ ಹೊರ ಕಿಲ್ಲ ಬಂದಿಯಾದೇ

ए तपाईँलाई थाहा छ अगाउने भन्दा हजुरहरूले पालन गर्ने गाई भैँसीमा धेरै गर्मीले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। वर्षा वर्षा जस्तै उच्च तापक्रमको कारण दुध उत्पादन घटे आमदानी र मूल्य

बीमा छैन भने जोखिम छ, बीमा छ भने दुरो जान्छ। सुरक्षा आजदेखि

0: సంవత్సరం కార్యక్రమం ఎందుకు తప్పైన
1: సమస్య

Shall we go? Say, let's have peace, you'll cry, yeah.

ಚೈತ್ರೀಯೋ ಚೈರ ಜಿ ಯೋ ಕಜ.

Ore kara na chida ta hi me bhi ja.

کہا تھا

Tampoco os faltaba, ¿eh?

संदेश।

Yeah.

0: शिक्षा प्रणालीमा थप प्रभाव पारदर्शिता जवाबदेहिता प्रभावको बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बास्केली नगरपालिका चारवार्षिक दिवस 2082-83 तेस्रा जनवार्षिक सार्वजनिक सुनवाईको प्रगति प्रतिवेदन योजना शाखा प्रमुख खड्ग बहादुर कोले प्रस्तुत गर्ला।
1: Thank you.

0: सम्पाय स्वास्थ्य ख्याल प्रभावकारी रूपमा आग्रह बढाइदिएमा दार्जिलिङ नगर स्वास्थ्य शाखा समुदाय स्तरमा स्वास्थ्य खानपान तथा सरसफाईका बैठककारीका अन्तर्गत अभियान सञ्चालन गरिदिएको अभियान मार्फत समुदायमा स्वास्थ्य सचेत सरसफाईयुक्त बनाइन लक्ष्य भइदिएको स्वास्थ्य शाखा जारी गर्यो। कार्यक्रम अन्तर्गत सुरक्षित खानपान तथा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम नियमित सञ्चालन भेटिनुहुँदा कसैका सामाजिक व्यवहार परिवर्तन सञ्चालन कार्यक्रम गौ विकास संस्था तथा मकर संस्था कचहरी तथा छलफल विद्यालय स्वास्थ्य शिक्षा व सरसफाई कार्यक्रमहरूले प्राथमिकता गर्न माग बढाएमा कसैको समुदाय स्तरमा निशाना रोगको स्क्रिन तथा परामर्श सेवा किशोर किशोरी भवनको प्रजनन स्वास्थ्य सम्बन्धी छलफल कार्यक्रम नियमित रूपमा भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख कुलबहादुर विष्ट अझैको स्वास्थ्य आमा समूहका नियमित कचहरी तथा प्रक्रिया कार्यक्रम समेत सञ्चालन भइदिएर स्वास्थ्य शाखा जानेवा नगरपालिका समुदायको सहभागिता स्वास्थ्य सचेतना बढ्दै स्वास्थ्य समाज निर्माण गर्न उद्देश्य सहित अभियान निरन्तर पहिलो जनाइदिएका
1: स्वास्थ्य बिमा बोर्ड वित्तमा नागरिक औषध उपचार कोषका रकम समयमा न्यायले प्रति अस्पताल सञ्चालनमा समस्या हुँदा अस्पतालमा होइन 60% पेमेन्ट स्वास्थ्य बिमामा स्याइना तरबाट उपेमेन्टका पूर्वमा लगभग रकम समयमा न्यायले अस्पताल सञ्चालनमा समस्या भइरहेको प्रति अस्पतालमा करिब 4 महिनासम्म स्वास्थ्य बिमा रकम समेत बाँकी रहँदा उहाँहरूसँग करिब 5 लाख रकम अस्पताल प्राय पर्नमा तनसे कुमार यहाँ 3.50 करोड रकम स्वास्थ्य बिमा भुक्तानी गर बाँकी रहँदा प्रति अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुभाष पाण्डे जानकारी दिनुबाट उहाँ स्वास्थ्य बिमामा सेकेन्डमा 4,50,000 रकम पहिला बाँकी रहँदा जानकारी दिनुबाट यशु पाण्डे अनुसार 50 नागरिक औषधि उपचार कोषमा से अस्पतालमा आइपर्न रकम पहिला कार्तिक सैन्य आए हो उहाँ प्रति अस्पतालमा सञ्चालनमा रहेको हेमो डायलिसिस लिकर सेल थालेसिमियाको उपचार बापत करिब 55 लाख रकम न्यायल पुनःबाट रकम न्यायसम्म अस्पतालको खर्च ठन्डा मुस्किलबाट पहिलोबाट उहाँको अनुसार ठ्याठामा उठाएर निर्वाह गरेर 1 करोड 68 रकम तिर

0: बरामद गरिएर सशस्त्र प्रहरी चन्दकर्ताहरूका सीमा क्षेत्रमा चोरी तस्करी लागू औषध ओसार प्रसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका विगतका कुछ दिवसीय विशेष सुरक्षा अभियान सञ्चालन औषध सहित प्रदक एक जहन आवश्यक अनुसन्धान तथा कानुनी कार्यवाहीको लागि नेपाल प्रहरीको झाँकेलमा सीमा सुरक्षामा प्रभावकारी प्रविधि मैत्री पैदामुखी बनाएको सशस्त्र प्रहरी बल नेपाल 30 नम्बर घर गणपति नेतृत्वमा विशेष सक्रियता देखाएकी आएका 563 चोरी तस्करी नियन्त्रण लागू औषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल विशेष संगठनमा प्रभाव प्रतिबद्धता हो कार्यकुशलता पुष्टिकरण विश्वासका बरामद गरिएको अफिम सबै सहितका व्यक्तिका विषयमा प्रहरी थप अनुसन्धान गर्न जनाएका बाँकीमा चार आर्थिक वर्षका हालसम्म अवधिमा 775 सवारी दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय बाँकीका तथ्याङ्क अनुसार 2082 से 2083 जेठ 8 गतेसम्म 775 दुर्घटना हुँदा यी अवधिमा सबसे ढार कुमारमा 119 कार्तिकमा 119 अघानमा 101 पुष महिनामा 111 रेख 465 सवारी दुर्घटना हुँदा चार आर्थिक वर्षका समय महिनामा 81 फलौमा 86 माघमा 69 फागुनमा 33 चैतमा 33 वैशाखमा 20 हो श्रेष्ठमा 8 गतेसम्म 300 दुर्घटनाहरूमा दिवसे यी अवधिमा 1062 सवारी दुर्घटनामा संलग्न अलग जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्य चन्द्रमा तथ्याङ्क अनुसार दुर्घटनामा संलग्न 6,657 मोटरसाइकलहरूबाट यी अवधिमा 176 ठोर टेम्पो 104 ठोर शारीरिक शक्तिले चल्ना रिक्सा ठेला आदि 93 चेपका 38 माइक्रो 32 ट्रक ट्याङ्कर 25 ट्र्याक्टर 24 बस 8 टिप्पर एक ठोर डोजा दुर्घटनामा संलग्न होला ट्राफिक प्रहरी कार्यका तथ्याङ्क मोडले देखेका कार्यालय अनुसार यी अवधिमा सवारी दुर्घटनामा पर्ख 36 पुरुष 9 महिला 5 बालक परिक्रमा 50 जना ज्यान गिर्दा उसैका दुर्घटनामा 106 पुरुष 26 महिला 12 बालक हो 6 जना बालिका परिक्रम 150 जना गम्भीर गैर विभाग 705 पुरुष 245 महिला 106 बालक हो 45 जना बालिका परिक्रम 1101 जना गैर विभाग कार्यालयका अनुसार सवारी दुर्घटनामा पर्ख 2 ठोर चौपाएको ज्यान दिनमा पर्छ 7 ठोर चौपाए
1: पश्चिम बंगालको जिल्लामा अत्याधिक गर्मी रोगका प्रभावमा हटी गरेको जनजीवन प्रभावित भएमा दिनको तापक्रम 40 डिग्री सेल्सियसले उत्तर पूर्व बिहार पालको बर्दिया टन्डरी दिपाली लगायतका क्षेत्रमा नागरिकहरूको प्रत्यक्ष प्रभावित भएबाट भारतमा

चेतावनी दिलाया। यहाँ शाखा का मौसम विभाग महाजन को

0: 是真的很有快乐。
1: Thank you.

Thank you.

0: सैनिटाइजर राख्न औषधि फलफुल खाऊ साथै घरमा विद्यालयको छोरा चिस्याउने उपायहरू अपनाऊ।
1: इन्टरनेसनल नेपाल र फेरि वातावरणले विशिष्ट समूहमा दिएको रूप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व प्रणाली उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश

0: 위대하라 아라마 지시가 오펄풀 아연육도 하나 예비들고 가이 정북동거리 서두리카로 타나루지 소스티소리조 소스터범이 될까라고 유료 불가발 평가서까지마 소스티가벨이 볼때하시 전의 모델이 설린 아라마 반락본가서 타나처음이나 가서 언가리 슬로거리 얼마 예라구리 सब्जी फल फूल सहित खाना बच्चा खाना तंदुरुस्त बनाए पूरा खाना संसद दुई वर्ष समय इस प्रकार जारी करे
1: स्वास्थ्य कार्यालय प्रत्याशी
2: किसानको कुटाई जस्तो लाग्छ आफू महिना आइसक्यो भोलि आउन थालिसके किस्त तिर्ने दिन आइसक्यो भनेर चाहिँ यो महिना मेरो पनि किस्त तिरिदिनु सकेको हुन्छ आफू महिना म दुवैजनाको किस्त तिर्छु
0: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा परिणत भएकोले पूर्व निर्धारित समयमा

Thank you.

अस्पताल

सुरक्षित तरीका से आगे बुताई।

डिभिजन वन कार्यालय बर्दिया फोन नम्बर 084 24 156।

Yeah, I'm sorry.

सरावस का भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव मैले खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बुझौं। रेडियो गुरुमा सहकारीमा स्वास्थ्य

Thank you.

बाद में बिना कोई दुख का मतलब नहीं अपने को जैसे

0: 就是从公共上面的管理的事，结果你忘记了是吧？
1: 你就是说在在具体进行的那个，对吧？咱们的别。

Thank you.

सांसद बैठक को तनाव बन सकने संकेत दिया। देखिएको यस आन्दोलनलाई हटाउन प्रधानमन्त्रीको समर्थन कतिको जरुरी छ। राजनैतिक विश्लेषक प्रञ्जन आचार्यले

पार्टीका निर्वाचन प्रतिवेदन पेश गरिनेछ। सरकारले जिल्लाको 25 व्यक्तिसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइ सक्नुपर्ने जनाएको छ। नेपाली कंग्रेसभित्र पार्टी सदस्यता अत्याधिकको विषय पिचिलो हुँदै गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अत्याधिक

0: समस्या समाधान का लागि के पहल गरिएको छ। सीआईएम सँग कुरा गर्दै काङ्ग्रेस महामन्त्री गुरु घिमिरे
1: पार्टीलाई

0: भएको छ। बरन क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन पोन कार्यालय द्वाराले जनाएको छ। तर ठूलो क्षति पनि नभएको राधाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सीआईएनसँग बताउनुभयो।
1: एउटा क्षेत्रमा प्रविधि आएर

लागि विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। पुनः व्यवस्था सहकारी संघीय मामिला

0: धन्यवाद नानी, अब तपाईँलाई
1: हवस् त।

0: झालीमा परिणत हुन सक्छ। त्यसले वन भन्ने जन्तु वातावरणका मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुखा क्षेत्र वा जंगल आसपास आगो नहाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँकीको राति सुनाई गाउँपालिका चार प्रसारण अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ। सल्यानको कुनाथ लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुनाथ मन्दिरको साझा त्यहाँ स्थापना भएसँगै पहाडी जिल्लाको आस्था तराईसँग जोडिन थालेको छ।
0: बाँकेको राप्ती सुनारी गाउँपालिका चार प्रसनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ। सल्यान जिल्लाको कुराकलेकमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ। मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाफी मन्दिरको नाममा चिनिँदै आएको थियो। चार वर्ष अघि औपचारिक रूपमा बदला प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाफी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमिन सम्मेलनी तारपार गर्दै लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्। सल्यानबाट 2040 सालमा बाँकी बसाइसम्म भएका केशराल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो। तर अहिले उमेर र दुईका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरीय मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
2: गाई बस्ने गाई पालेको छ, त्यसले पुरानी देवताहरू

0: सामुदायिक सूचना नेटवर्क CIN तपाईँ सामुदायिक सूचना नेटवर्क CIN एकतर्फमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हाम्रो पालो।
1: आज हामी हाम्रो पालोको 303 खण्डमा छौँ।

0: पढ्नु हुने भनेर हुँदाखेरि कतिपय ठाउँमा निस्केर काम गरिरहनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्य व्यवस्थामा पक्कै पनि यस्तो बेलामा चाहिँ के गर्ने के लगाउँदै छ कतिजना भन्ने
1: गर्मी छ 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही भएर म आज यहाँ काम सघाउँछु भन्यो भने त्यो मूर्खता, किनभने शरीरलाई असर गरिरहन्छ। तपाईँको 2 घन्टा

चिन्ताहरू अहिले प्रतिनिधि सभा बैठक सभाहरूको सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्छ राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति महाधिवेशनको कार्यकाल

0: कारण है कब्जे द्वारा चाहित मुद्दा ईश्वर ने
1: श्रेष्ठ एग्रोवेदमा विभिन्न जातका धानका बिउहरू हाइब्रिडमा एमपी 30-30, 64-44, युएस 312, आइएमआरएस 57-86, निम्न जातको धानको बिउमा राधा 4, सावित्री, सर्जु 52, शर्मा मन्सुरी, राम धान 606, 505, 301, ग्यामनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ एग्रोवेदमा आइसकेको छ।
2: साथै रासायनिक तौरमा युरिया, डिएपी, पोटास र विभिन्न खालका तरकारीका बिउ बिजन विषादी

सुरक्षा आज देखी भरोसा सभी को इंसुरेंस।

0: पनि बाँच्नु छ।
1: अब आफ्नो ₹3 लाख आइसकेर पछि ₹3 लाख यता चाहिँ माथि
0: वित्तीय अनुशासन विरुद्धको निन्दनीय कार्य हो।
2: वित्तीय संस्था लिमिटेड हो।

0: सहकारीमा स्वास्थ्य कार्यालय बर्दिया चलचित्र प्रणाली सन्देश।
1: नमस्कार, मेरो नाम चौधरी, नगरपालिका वडा नम्बर 4 वडा नम्बर 3

संचालन भइरहेको विपद पूर्व तयारी उत्थान शिल्प तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश

जनजाति को संस्कृति और विश्व श्राइनों और संसदों को

60 मेगाहर्ट्ज पर दिया सुन्ने एफएम 101.2 मेगाहर्ट्ज सुन्नुभयो र रेडियो सिन्धु 105 मेगाहर्ट्ज सिन्धुपाल्चोकबाट प्रसारण हुँदैछ।

Thank you.

Thank you.

4256

त्यो

0: प्रेमग्रस्त साथीको जवाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो गुरुबाबा एफएमको सहकार्यमा स्वास्थ्य कार्यालय प्रत्याबाट जनहितमा जारी सचेत।
0: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। बिमारहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासमरीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
2: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
2: प्यारालाइसिस भई मुख बाँकिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
2: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एक महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल भरानी शाखा पाँचरी खास गरी पुरानो साथै

Alabama.

तपाईँलाई थाहा छ अब आउने महिना हजुरहरूले पालन गर्ने गरिब कृषिमा धेरै खर्चले गर्दा दुध उत्पादनमा कमी आउने उच्च जोखिम हुन्छ नि। उहाँ साल प्रशासन जस्तै उच्च तापक्रमको

बीमा छैन भने जोखिम छ, बीमा छ भने भरोसा छ। सुरक्षा आजदेखि